0: رب المجید حضرت بابا نانک چار پنکتیاں جڑیاں تھلے نے 500 سال پرانی عربی ہے. اج دے عربی لوگ پڑھتے لیں دے سن ارتھ نہیں آؤں دے سن. شرومنی گردوارا پربندک کمیٹی نے پرانے بزرگ لب کے انہاں تو انواد کرایا ہے. گردوارا گزر دے چے چھپیا سی, میں اس کھڑے دیاں فوٹوان بھی لیاں دیاں سن. انواد میں تھانو سنا ہوا جو چھپیا ہے. رب المجید حضرت بابا نانک, یہ تے کوئی بھی پڑھ لے گا جو اردو جاندا ہے فارسی جاندا ہے اس نو پڑھ لے گا. یہ وڈے حرفاں چ لکھا ہے رب المجید حضرت بابا نانک. تھلے جڑیاں چار پنکتیاں نے رب المجید حضرت بابا نانک ایتھے آئے, انہاں دی قدم بوسی دے نال آب حیات دا چشمہ پھٹیا, عرب دی تپدی ہوئی زمین سرسبز ہوئی. شاعرانہ انداز وچ اے لفظ اتنا ہی. میں پھر دوہراواں, رب المجید حضرت بابا نانک ایتھے آئے, انہاں دی قدم بوسی نال آب حیات دا چشمہ پھٹیا, جیدے نال عرب دی تپدی ہوئی زمین سرسبز ہوئی. اے پھڑی اج بھی لگی ہوئی اتھے لگی ہوئی. تھڑا بنے ہے, اسی تھڑے تے گردوارا بنایا. جد پہلی دفعہ میں گیا سی ادوں سنگھ بالکل نہیں سن, ایک سندھی پروار دی دکان سی. انہوں میں کدھر گرو نانک دی فوٹو دیکھ کے اندازہ لا لیا یہ کوئی سجداری ویر ہے. اس نال ساری گل بات کی تھی, کہنے لگے تھے کوئی سنگھ نہیں. انہوں نے نچن 1973 دی گل کر دیں, پھر میں 1978 چ بھی گیا سی. میں ایک سینچی دے آیا, چوتھا باغ سی دھن گرو گرنتھ صاحب دا, اس مجور نو میں کہے گرو نانک دا کلام ہے یہ تھڑے دیتے سجا کے رکھے. روز چادر نمی بچھاندا سی, دھو کے صاف کر کے پریس کر کے جی میں قبر دیتے نمی چادر چڑھاندا سی روز صاف ستری. اس طرح تھڑے سے قبر دے اتے روز گلاب دے پھول رکھدا سی, تھڑے تے بھی رکھدا سی. جد میں انہوں کہا یہ کلام ہے گرو نانک دی, کہندا ہے گرو نانک دی کلام. میں کہا ہاں, انہیں سر تے رکھ لیا. میرا بار بار شکرانہ کیتا, تسی انہاں دی کلام مینو دتی. ہن تے گردوارا بن گیا, مہاراج دا سروپ بھی جو ہے چلا گیا. کہن تو مراد نو کھنڈ پرتھمی دے گرو نانک دا پرچار, امت ساڈی 2 کروڑ بھی نہیں ہے. اقبال کہندا ہے اس چمن نو مالی ٹھیک نہیں ملے, گرو نانک دے لائے ہوئے بوٹے سکا دیتے اجاڑ کے رکھ دیتے. نو کھنڈ پرتھمی چلا. خیر وچکار گل آ گئی سی, میں اتنی تھوڑے نال عرض کیتی ہے. جتنے چر تک منک سنسار تو نراش نہیں اداس نہیں, وہ پرماتما دی تلاش نہیں کرے گا. نراش اداس 3 کارنا کر کے ہوندا ہے. پرتھم بڑا گہرا سروتا ہوئے شبد چوٹ کر جائے, دوسرا اپنی عقل چوٹ کر جائے, تیسرا کوئی سنسار تو چوٹ لگ جائے, اداس ہو جائے گا, نراش ہو جائے گا. اداس تے نراش بندہ 3 طرح دا فیصلہ کرے گا. کیڑا؟ آتم کرانتی, آتم ہتیا, آتم وسمرتی. خود نو بدلنا یا خود نو بھلانا یا خود نو مٹانا, اینا تینا دے چون ایک چناؤ کرے گا. جو شبد دی چوٹ کھا چکے ہے وہ تے اپنے آپ نو بدلے گا, آتم کرانتی کرے گا. باقی دوہاں تو خطرہ ہے, ہو سکتا ہے کدھر اپنے آپ نو ختم کرے یا اپنے آپ نو بھلان دی کوشش کرے. کل سارا خلاصہ میں تھوڑے سامنے رکھے, پر انہاں دے چوں بھی کدی کدی ایسا ہویا ہے سنسار تو چوٹ کھا کے, عقل تو چوٹ کھا کے انہاں نے اپنے آپ نو بدلن دی کوشش کی تھی, سنت بنن دی کوشش کی تھی, پربھو دے مارگ دتے انہاں نے اپنے آپ نو توریا. ہن جیڑا شبد تو چوٹ کھا گیا ہے, کسے تھان تو چوٹ کھا کے اپنے آپ نو بدل رہا ہے اور پرن کردا ہے اے گرو ہن میں تیرے ڈھنگ نال جیواں گا, جو تو کہنا ہے میں تیرے ڈھنگ نال جیواں گا جس طرح تسی کہندے ہو. تے واقعی امرت ویلے اٹھن لگ پوے, جب تب کرن لگ پوے, رہت بہت رکھ لوے, سب کچھ کر لوے, 10-20 سال ہو جان تے ہووے کچھ بھی نہ. ہن بڑے دھیان نال سننا, گرو ارجن دیو جی مہاراج کہندے میں سماپتی کراں, بھائی نراسی بہت دن لاگے. देश देशांतर में सगले जागे, पहले संसार तो निराश होके उदास होके परमात्मा की तलाश से चल पिया, हुण परमात्मा तो भी निराश हो जाएगा उदास हो जाएगा। क्यों? 10-20 साल लग गए, बहुत दिन लग गए। गुरु अर्जन देव जी महाराज, भई निराशी, निराशा पैदा हो गई कितों? परमात्मा से पता नहीं कुछ है भी सही कि नहीं, कैवे ही चल पाया निराशा। भई निराशी बहुत दिन लागे, देश देशांतर मैं सगले जागे, खिन रहन न पाओ बिन पग पागे, होए कृपाल प्रभ मिले सवागे। निराशा पैदा हो जाती है। इस रस्ते देच सतगुरु जानकारी करा रहे ने, एक पड़ाव ऐसा भी आ जाता है निराशा घेर लेंगे, पता नहीं कुछ है भी सही के एवं मैं अमृत वेले टकरा पे मारदा, घंटा दो दो घंटा जप पिया करदा और सारी साधना पिया करदा, कुछ है भी सही के नहीं। निराशा जागेगी। उस निराशा भरी हालत विच मनुख दो फैसले कर सकता है, उन्हां दो फैसलों का जिक्र करके मैं समाप्त करा खुलासा कल। पहला गलत फैसला, नास्तिक हो सकता है, कुछ भी नहीं कुछ भी नहीं। बंगाल का केशव चंद्र महान धार्मिक मनुख, सारा सारा दिन जप करन वाला, अद्धी अद्धी रात नो उठ के जप करन वाला नास्तिक हो गया सी। उन्हें 3 किताबां नास्तिकता से लिखिया। बंगाल दे जो अज 50 साल तो कम्युनिस्टा की हकूमत चली आ रही है, ठीक है कम्युनिज्म का प्रचार भी है पर ये केशव चंद्र का हाथ भी है। वो कहता सी अन्न अन्न ते होत है, घास घास ते होए, त्यों मानुष मानुष ते करता अवर न कोए। अन्न तो अन्न पैदा होंदा है, घास तो घास पैदा होंदा है, पशुआं तो पशु पैदा होंदे ने, मनुखां तो मनुख पैदा होंदे ने। रब नूं विचकार लैण दी की लोड़ है? कोई रब नहीं, कोई परमात्मा नहीं। केशव चंद्र बंगाल जे 50 साल तो कम्युनिस्ट है ते कम्युनिस्टां दी हकूमत चली आ रही है, उहदे केशव चंद्र दा भी हथ है। पर ये बड़ा धार्मिक मनुख से महान नास्तिक हो गए, महान नास्तिक हो गए। मैं सिख जगत दे भी कुछ चोटी दे दाना सियाने मनुख जानना नास्तिक हो गए, यह भी मैं सोच स्टेज उते कहीं ना लेना। पर ऐसा नहीं है कि पहले आस्तिक नहीं सन, सब कुछ करते सन। हालत ए हो गई भाई निराशी, पहले संसार तो निराश होके परमात्मा की तलाश की थी, हुण परमात्मा तो भी निराश हो गए। ऐसी हालत च गलत फैसला तो यह हो सकता है कि नास्तिक हो सकता है। पक्का नास्तिक, खतरनाक नास्तिक वो होता है जो पहले धार्मिक होता है, ये भी मैं स्पष्ट। दूसरा फैसला कि हे प्रभु मैं जो कुछ करना सी कर लिया, हे गुरु जो कुछ मैं करना सी कर लिया, इहदे नाल कुछ नहीं होया, तू रहमत कर तो बख्शिश कर। ये अरदास दिल की गहराई चो निकलती है और एको ही दफा होती है, पूरी हो जाती है, पूरी हो जाती है। मनुख की सुरत जुड़ जाती है, मनुख समाधि लीन हो जाता है, फिर उही मनुख कहिंदा है ऐ गुरु नानक दे बोल सुन लो, घाल ना मिलियो सेव ना मिलियो, मिलियो आए अचिंता। घाल ना नाल ते तू नहीं मिलिया, सेवा नाल ते नहीं मिलिया, दान पुन नाल ते नहीं मिलिया, जप तप ते नाल नहीं मिलिया, तू अचनचेत मिलिया। इस वास्ते किसे संत ने ए नहीं आखिया तू मिलिया मेरी मेहनत है, हर एक ने आखे तू मिलिया तेरी रहमत है, तू मिलिया ये मेरा प्रयास नहीं, तू मिलिया ये तो प्रसाद तेरा प्रसाद है, तेरी बख्शिश है, तेरी रहमत है। इहदे उत्ते बाकी खुलासा मैं कल करांगा। गुरमुख प्यारे रागी सिंह का मैं समा ना लवा, जिन्होंने सुंदर धुना नाल थानू करते पुरख नाल जोड़ना है, मैं इत्थे समाप्ति करा, बाकी लड़ी कल जोड़ांगे। बोल चुक दी शवा, वाहेगुरु जी का खालसा वाहेगुरु।
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington.
2: Family Care Pharmacy.
3: पूरे BC विच होम्योपैथिक दवाइयां च नंबर 1.
2: इना कोलो तुसी हर तरह दे विटामिन सप्लीमेंट्स हर्बल्स अते होम्योपैथिक प्रोडक्ट्स ले सकदे हो.
3: हर तरह दे नेचुरल हेल्थ प्रोडक्ट्स कंप्रेशन स्टॉकिंग्स ऑर्थोपी प्रोडक्ट्स भी ले सकदे हो.
2: हुन मोबिलिटी एड रेंट जा बाय भी कर सकदे हो.
3: फ्री ब्लिस्टर पैकिंग ते डिलीवरी दे नाल-नाल हर तरह दे गवर्नमेंट ते प्राइवेट क्लेम्स भी लेंदे हन.
4: 3 लोकेशंस टू सर्व यू सरी डेल्टा एंड वाइट रॉक.
2: जा कॉल किरण एट 604-581-1900.
5: Need help navigating our ever-changing real estate market? Grudel Baud of RE/MAX Real Estate Services is among the top 1% of all Lower Mainland realtors. Whether you're thinking of buying or selling residential properties, commercial properties, or farmland, call the agent with 30 years of experience to help you. Grudel Baud, your realtor for life. Call Dale at 604-303-7653 or go online at grudelbaudgroup.com.